0: भाई साहब ये करी मास्टर्स और अन्य मसालों में क्या अंतर है
1: बहन जी करी मास्टर्स कंप्लीट करी मिक्स है इसमें आनियन गार्लिक जिंजर टमाटर नमक मिर्च हल्दी धनिया वे सभी मसाले मिले हुए आते हैं ये बनाने में बहुत ही आसान और खाने में लाजवाब है इट्स सो इजी इनकी वेबसाइट का एड्रेस है www.currymasters.com.au
2: Every Sunday listen to the Hindi show 98.5 FM Radio 2000
3: Har Ravivar suniye Darpan Hindi kaikam 98.5 FM par subah 9 se 11 baje tak
4: आप श्रोताओ हमारे दूसरे मेहमान भी आ चुके हैं सुमित जी आपका दर्पण रेडियो में बहुत बहुत स्वागत है
5: थैंक यू सो मच फॉर हैविंग मी यतिंद्र जी इट्स अ वंडरफुल
4: आपके बारे में हमने लिखा था अपने हमारा जो ग्रुप वगैरह उसमें लिखा था कि आप सनातन या सात्विक फूड के हेड हैं
5: नहीं नहीं
4: ऐसे करके मैं
5: सेवा कर रहे
4: लेकिन आप परिचय आप परिचय दीजिएगा पहले थोड़ा हमें अपने बारे में बताइए और आप ये जो भागीरथ प्रयास अगर मैं बोलूँ वो कर रहे हैं उसके बारे में बताइए
5: तो यतिंद्र जी मैं वैसे तो बाय प्रोफेशन आई एम अ रियल एस्टेट एजेंट एंड वास्तु कंसल्टेंट बट इस चीज़ के बारे में हमें पता चला जब मैं आईटी में आई थिंक 2021 में मैं वो इस बारे में पता चला था इट वाज शॉकिंग ऐसे हुआ
4: कोविड के टाइम पे
5: है
4: कोविड के टाइम
5: कोविड से शायद छः महीने पहले शायद 2020 की बात होगी फिर ये मे बी इट वॉज क्वाइट अर्ली इन द स्टेज हाँ 2020 की बात है और मैंने जब इसके हमें जब इसके बारे में पता चला तो हुआ क्या कि मैं अपने बेटे के लिए वाइटामिंस लेने गया और वाइटामिंस की बॉटल पे मैं क्योंकि मैं वेजिटेरियन हूँ तो मैं चेक करता हूँ जेलेटिन्स वगैरह तो नहीं है
4: अच्छा अच्छा हाँ सही
5: इसी में तो मैं जब वो देखने लगा तो प्रोडक्ट वेजिटेरियन था बट उस पर लिखा था नो हलाल सर्टिफाइड या कोशर सर्टिफाइड मैंने बोला यार वेजिटेरियन प्रोडक्ट में हलाल सर्टिफाइड आई डोंट गेट इट यू नो मेरे को समझ नहीं आ रहा कि है क्या चीज़ तब मेरी जर्नी शुरू हुई
4: अच्छा
5: और फिर मैंने दो तीन अपने फ्रेंड्स को जिनके साथ में रोज का उठना बैठना है कुछ जो कम्युनिटी लीडर्स हैं उनके उनको बताया एवरीबॉडी वाज शॉक्ड उन्होंने कहा ठीक है
4: तो लोगों को जागरूकता नहीं थी
5: मैं कहता हूँ बिल्कुल नहीं थी और आज भी हमें बहुत काम आज भी बहुत काम करने
6: की क्या बता रहे हैं मैं आटा लेने गई तो वहाँ आटे के ऊपर लिखा हुआ है हलाल
4: सर्टिफिकेट चावल दाल
7: इसमें हलाल की क्या बात हुई ये
4: शुगर शुगर
6: ये इसका कुछ हिस्सा उनको जा रहा है व्हिच इज नॉट फेयर
5: एक्चुअली थिंग इज कि मुझे समझ नहीं आता जब जो चीज नेचुरल है आटा नेचुरल है चावल नेचुरल है राइट हाउ दैट कैन बी हलाल और नॉन हलाल और सबके लिए बराबर है और हाउ दैट कैन बी कोशर और नॉन कोशर फ्रॉम माय पर्सपेक्टिव
8: आई थिंक इट्स लाइक अ मार्केटिंग स्ट्रेटजी कि लाइक अपने ऑडियंस को बस वो लाइक थोड़ा सा स्टैंप लग गया तो अपने वो ऑडियंस को टारगेट कंज्यूमर ऑडियंस को
6: इट इज उनको भी कवर कर रहे हैं
5: इट इज बिगर देन दैट इट इज नॉट जस्ट द मार्केटिंग स्ट्रेटजी
4: अच्छा तो बताइए क्या है फिर
5: मैं आपको एग्जांपल देता हूं मेरे हमारे लिए एक शॉकर आया था शुरू में कि बिग ब्रांड्स इन इंडिया जो स्टैंप भी नहीं लगाते वो भी हलाल हैं जिसमें से एक था शायद अमूल बटर और अदर दूसरे ब्रांड्स थे वेरी रेनोन्ड स्वीट ब्रांड्स आर ऑल्सो हलाल सर्टिफाइड और सारे वेजिटेरियन हैं तो मैंने बोला इसमें ऐसे क्या है
4: अमूल अमूल वाला भी करते हैं
5: इज ऑन द नॉलेज वी गॉट सो फार या वी एक्चुअली एंड अप रनिंग इनटू वन ऑफ देयर एक्स एम्प्लॉयज एंड शी टोल्ड अस लॉन्ग टाइम बैक तो एज ऑफ टुडे मेरे पास कोई वो नहीं है बट इनकी वेबसाइट पे शायद मिल जाएगा कि ये सर्टिफाइड है कि नहीं है और इन्होंने पता चला कि अगर आपको कोई प्रोडक्ट सर्टिफाई करना है तो इनकी रिक्वायरमेंट ये होती है कि इनकी जो फूड चेन है इनकी प्रोसेसिंग चेन है वो पूरी की पूरी हलाल सर्टिफाइड हो तो हुआ क्या कि सपोज करिए मैं एक आटा बना रहा हूँ ठीक है या आटे के साथ ये बेकिंग ब्रेड बना रहा हूँ ब्रेड शुड बी हलाल सर्टिफाइड सो मेरी रिक्वायरमेंट ये होगी कि पहले मैं जाऊँ जहाँ से मैं वीट ले रहा हूँ उसको भी हलाल सर्टिफिकेट लेना है जो उनसे एंजाइम्स या यीस्ट या उसमें डलेंगे ब्रेड मेकिंग में बटर डलेगा मैं उसको भी हलाल सर्टिफिकेट लेना वरना मैं उससे अगर मैं नहीं लेता वो हलाल सर्टिफिकेट नहीं लेते तो मेरी ब्रेड हलाल सर्टिफाइड नहीं होगी सो अब हुआ क्या कि एक ब्रेड को बनाने के लिए مجھے پانچ یا چھ بزنسز کو بولنا ہے بھائی میں تم سے تب لوں گا جب تم حلال سرٹیفائیڈ ہوگے ٹھیک ہے اس کے بعد وہ پانچوں کو جب یہ سرٹیفیکیشن لینا تھا ان کو اپنی سپلائی چین میں جا کے بولنا ہے کہ بھائی میں تب مجھے یہ چاہیے کیونکہ میرا جو بائر ہے بڑا بائر ہے اس کو وہ سرٹیفیکیشن کے لیے حلال سرٹیفائیڈ اب وہ اپنے چھوٹے سپلائرس کو بولیں گے یا فارمر لیول تک جا رہے ہیں انفیکٹ آئی واز ان کینیڈا اینڈ آئی واز سرپرائز ویری مچ سرپرائز ایک گروسری اسٹور میں حلال گارلک اور نان حلال گارلک تھا میں شاکڈ میں نے بولا گارلک جو فریش ویجیٹیبل ہے ایون دیٹ از کین بی سو دیٹ از آئی ایم ناٹ سیئنگ لک یو ایٹ وٹ یو وانٹ ٹو ایٹ یو ایٹ وٹ یور ریلیجن الاؤز میں کہہ رہا ہوں کہ بینگ اے ہندو بینگ اے پرسن فرام اے ڈفرنٹ فیتھ وی وین وی سیلیبریٹ اور کلچر وین وی سیلیبریٹ اور یو نو فیسٹیولس جب ہم پوجا کرتے ہیں ایٹ لیسٹ اس میں آپ یہ سرٹیفکیٹ سرٹیفائڈ فوڈ نہ ڈالیں کیونکہ ہماری ویلیوز کے حساب سے جو بھی فوڈ نیچر دیتا ہے وہ ان بائسڈ ہوتا ہے وہ پیور ہوتا ہے تو ہم جیسے سناتن میں ساتوک کا بہت مہتو ہے ساتوک کا ایک مطلب ہی یہی ہے کہ پیور اینڈ ان بائسڈ مطلب اس پہ کسی بھی طرح کا کوئی پربھاؤ نہیں ہے یعنی آپ جب بھگوان کو آفر کرتے ہیں تو آپ پورے سے اپنے شردا سے آفر کر رہے ہیں اور وہ فوڈ کسی نے ٹچ بھی نہیں کیا فار ایگزامپل جب ہم دیوالی کی پوجا کرتے ہیں کسی بھی فیسٹیول کی پوجا کرتے ہیں تو ہم کھانے کو کھاتے بھی نہیں ٹچ بھی نہیں کرتے اور اس بھاؤ سے یہ انفیکٹ کئی پنڈت تو یہ کہتے ہیں یہ بھی بھاؤ نہیں آنا چاہیے کہ آپ نے ٹیسٹ کرنا ہے جب تک آپ نے بھوک نہ لگایا ہو تو اگر اتنی شدھتا سے اور بھاؤ اس بھاؤ سے اگر ہم اپنے پرساد کو چڑھاتے ہیں بھگوان پہ جسے نیویدیم بولتے ہیں تو ہم کوئی بھی ریلیجیس سرٹیفائڈ فوڈ اپنے بھگوان کو کیسے دے سکتے ہیں
8: بالکل اب جیسے آپ نے کہا تھا وہ گارلک والا ایگزامپل ایکچولی میں مجھے تھوڑا سا جاننا ہے وہ اس کے اوپر حلال لائک
5: نہیں نہیں اس پہ بس واٹ آئی واز تھنگ اٹ واز آئی ڈونٹ ایون ریممبر کہ کون سی شاپ تھی بیکاز میں کسی فرینڈس فیملی سے ملنے گیا تھا اٹ واز فیو ایئرس بیک بٹ اس پہ کیا تھا کہ ایک جگہ لکھا تھا گارلک اور ایک جگہ لکھا تھا حلال گارلک ایسا کچھ تھا میں نے لگ آئی واز شاکڈ میں نے کچھ پوچھا ہی نہیں کیونکہ میں بس میں جلدی میں تھا بٹ دیٹ واز آلسو چینج کہ یہ اتنا زیادہ بڑھ چکا ہے مطلب ابھی جو میرے سننے میں آیا ہے دے آر بلڈنگز آر بینگ کنسٹرکٹیڈ ان انڈیا which are halal building and non halal building
8: but iske piche like reasoning kya hai ki agar like natural food sources vegera hain jinme like animals vegera ka kuch lena dena nahi hai yahan par like we're talking about garlic jo roots se aata hai plants hai to inme aisi production labels aise kyun lag rahe hain
6: mere khayal se australian government bhi ek requirement
5: nahi aisa hai dekhiye pehle to jo based on our research and we can be wrong because we are still learning every day new things right تو بیسڈ آن اور ریسرچ دس از اے ریکوائرمنٹ موسٹلی ان مڈل ایسٹ کنٹریز کہ بھائی آپ حلال سرٹیفائڈ نان ویجیٹیرین پروڈکٹس دو اب اس کو انہوں نے ایکسپینڈ کر کے ویجیٹیرین اس امبریلا کو ایکسپینڈ کر کے ویجیٹیرین پروڈکٹس میں یا نان ایٹیبل پروڈکٹس میں بھی ڈال دیا ہے اب ہوا کیا ہے کہ بزنسز ڈونٹ وانٹ ٹو لوز دا بزنس اینڈ جسٹ فار دیٹ دے بائی دس سرٹیفکیٹ اور کوشر سرٹیفکیٹ وٹ ایور اینی ریلیجیس سرٹیفکیٹس او وٹس ایور وی آر ناٹ اگینسٹ اینی ون پرٹیکولر کمیونٹی اور وہ کہتے ہیں کہ بھائی جب تک یہ آپ یہ نہیں لوگے آپ ایکسپورٹ نہیں کر سکتے اب آسٹریلین گورنمنٹ اس کو سپورٹ کرتی ہے سو دیٹ دیئر پروڈکٹ کین بی ایکسپورٹڈ ٹو مڈل ایسٹ کنٹریز ٹھیک ہے وچ از فائن بٹ آپ اس کو نان جو دوسری کمیونٹیز میں اس سرٹیفیکیشن کی کاسٹ کو کیوں چارج کروا رہے ہو پہلی تو بات یہ ہے سیکنڈلی مطلب آج کوئی بھی سرٹیفکیٹ کاسٹ فار ایگزامپل آئی تھنک آئی سو سم آئی ہیڈ سم ڈاٹا جو ویب سائٹ پہ لکھا تھا کسی کی کہ دے چارج لائک $2,000 to $10,000 ٹو سرٹیفائی دا پروڈکٹ اور سم تھنگ ناؤ اف یو چارج $2,000 to $10,000 اینڈ اف دا کمپنی ہیڈ 10 پروڈکٹس یو آر بیسکلی ٹاکنگ اباؤٹ $100,000 ٹو مے بی مور آئی ایم ناٹ شیور ناؤ اف $100,000 وہ کہیں نہ کہیں سے تو چارج کریں گے نا ایز اے کنزیومر وہ ہم سے چارج کریں گے
4: بالکل
5: ناؤ وی آر پیئنگ دیٹ منی فار وٹ بینیفٹ اٹس کون ا برنگ ٹو اس اور ان دا کوالٹی آف دا پروڈکٹ فار ایگزامپل اگر ایک پروڈکٹ آلریڈی گورنمنٹ باڈیز نے اپروو کر دیا فار ایگزامپل انڈیا میں ایف ایس ایس آئی ہے یہاں پہ ٹی جی ہے اف یو چارج $2,000 to $10,000 اینڈ اف دا کمپنی ہیڈ 10 پروڈکٹس یو آر بیسکلی ٹاکنگ اباؤٹ $100,000 ٹو مے بی مور آئی ایم ناٹ شیور ناؤ اف $100,000 وہ کہیں نہ کہیں سے تو چارج کریں گے نا ایز اے کنزیومر وہ ہم سے چارج کریں گے
4: بالکل
5: ناؤ وی آر پیئنگ دیٹ منی فار وٹ بینیفٹ اٹس کون برنگ ٹو اس اور ان دا کوالٹی آف دا پروڈکٹ